0: मैरापुर असा वट जगह जो डारियो जगह जा पावा आई पाइप डेढ़ चार छह नव आई बारह इंच में प्लेन आई कॉलम में मौजूद आहिन फौजी बायरन लाए खुसूसी रियायत होंदी राबते लाए फौजी अब्दुल करीम 0301-54-31-456 आई तौकीर अहमद 0306-16-23-793
1: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320-18-00-003
2: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई
2: हाँ अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
3: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300-32-04-372
4: खुशखबरी हाणी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताई आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताई मरीजन जो इलाज कंदा आहिन एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राबते जे लाइ 0385-569-0300-53-85-69
5: अस्सलाम वालेकुम अदा
6: वालेकुम अस्सलाम अदा छो परेशान आई
5: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे
6: अदा दुकान जी मशवरी कराई थई
5: न अदा
2: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो मो पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे
5: मुझे दुकान जी बेड हरंदी
6: हां दा कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए
5: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
2: ऑफिस जी मेरापुर FM 94 नज़्द गर्ल्स डिग्री कॉलेज हालाणी रोड मेरापुर
6: राबते लाए हाकिम अली जिसकाणी
7: 0301-399-2836
8: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो GFM 94
9: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي هو الذي خلقكم من نفس واحده وہ اللہ وہ ذات ہے جس نے تم کو ایک جان سے پیدا کیا من نفس واحدتن اور یہ نفس واحدہ کون ہے حضرت آدم علیہ السلام جن کو ابو البشر کہا جاتا ہے ابو البشر یعنی تمام بشر کے یا انسانوں کے باپ یہ مضمون قرآن پاک میں کئی بار بیان ہوا ہے کہ ہمیں ایک جان سے پیدا کیا گیا سورۃ النساء کے شروع میں بھی اسی سے ملتی جلتی آیت آئی ہے وَجَعَلَ مِنْهَا زَوْجَهَا اور اسی ایک جان سے یا اسی نفس واحدہ سے اس کا جوڑا بنایا زوج سے مراد یہاں کون ہے حضرت حوا علیہ السلام حضرت آدم کو مرد کی شکل میں پیدا کیا اور حضرت حوا کو عورت کی شکل میں. دونوں انسان ہیں لیکن دونوں کو مختلف طرح سے پیدا کیا، ایک دوسرے کا جوڑ بنایا. ایسا کیوں کیا؟ وہ چاہتا تو ایک ہی طرح کا پیدا کر دیتا سب کو، لیکن یہ بھی اس کی قدرت کی نشانیوں میں سے ایک نشانی ہے. یہاں اس کی وجہ یہ بتائی جا رہی ہے کہ لیسکن الیہا، تاکہ وہ سکون پائے اس کی طرف یا اس کے آس پاس یا اس کے قریب. اور پھر خاص طور پر یہ کہ منہا کی جو ضمیر ہے کہ اس میں سے، یعنی انسان کا جوڑا انسان میں سے پیدا کیا. اگر انسان کا جوڑا کسی دوسری مخلوق سے ہوتا تو وہ اس کے لیے باعث سکون نہ ہوتا. سورۃ الروم کی آیت نمبر 21 میں بھی یہ مضمون بیان ہوا ہے. اللہ تعالیٰ فرماتے ہیں وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً. اور اس کی نشانیوں میں سے ہے کہ اس نے تمہارے لیے تمہارے نفسوں سے، یعنی انسانوں میں سے، جوڑے پیدا کیے. کیوں؟ لِتَسْكُنُوا إِلَيْهَا، تاکہ تم ان کے پاس سکون پاؤ. وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً، اور اس نے تمہارے درمیان محبت اور رحمت اور شفقت پیدا کر دی یا تمہارے دلوں میں ڈال دی. یعنی محض جوڑا ہی نہیں بنایا، اس جوڑے کے بیچ میں ایک دوسرے کے لیے اٹریکشن رکھی، محبت رکھی، سکون رکھا. اور یہ قدرت کی بڑی نشانیوں میں سے ایک نشانی ہے. آپ دیکھیے کہ انسان پتھر کی طرح یا کسی مادی چیز کی طرح نہیں ہے. اب مثلا دو کارڈز ہیں، ٹھیک ہے، دو کو بھی آپ کیا کہتے ہیں؟ دو کوئی بھی چیزیں باہم کیا کہلاتی ہیں؟ پیئر کہلاتی ہیں. لیکن اس جوڑے کے اندر کوئی آپس کی شفقت، محبت، کسی قسم کا کوئی تعلق، کوئی احساسات، کوئی جذبات ہے؟ کوئی چیز نہیں، لیکن جوڑا تو یہ بھی ہے. تو انسان کے درمیان، انسان کے لیے یہ جو محبت ڈال دی، یہ جو جذبات ڈال دیے، ایک حیرت انگیز چیز ہے. یہ اللہ کی قدرت کی نشانیوں میں سے ہے، یہ اللہ کی معرفت کا ذریعہ ہے، اس کو پہچاننے کا ذریعہ اور سبب ہے. یہ سب کچھ آٹومیٹیکلی خود بخود بائی چانس نہیں ہو گیا. اس آیت سے ایک بات اور بھی پتہ چل رہی ہے کہ ازدواجی زندگی کے جتنے بھی حقوق و فرائض ہیں، دونوں کی ذمہ داریاں ہیں، اور دونوں کو ایک خاص ڈسپلن میں جو پابند کیا گیا ہے، ان سب کا بھی مقصد کیا ہے دراصل؟ کہ ایک پرسکون زندگی وجود میں آئے. یعنی اللہ تعالیٰ نے ہمیں یہاں حیوانوں کی طرح نہیں چھوڑ دیا کہ محض وقتی جذبات کی تسکین کی جائے، بلکہ اس رشتے کو جو قائم کیا تو مضبوط بنیادوں پر اور عقل سمجھ دے کر. اس کے جو مقاصد بیان کیے گئے وہ کیا ہیں؟ کہ انسان اس کرۂ عرض پر ایک پرسکون زندگی بسر کرے. پھر اگلی نشانی کیا؟ کہ دونوں کو ایک دوسرے کا اتنا بہترین میچ بنایا کہ ان دونوں سے آگے نسل انسانی چلائی. اب مثلاً پھر وہی کارڈ کی مثال دوں گی کہ کارڈ کے جوڑے سے تو کوئی نسل نہیں چلتی، وہ چاہتا تو ہمیں بھی ایسی کاغذ یا پتھر کی طرح بنا دیتا، لیکن

0: مایوسی میں تبدیل تھی ویم آہن پولیس مجھے مخالفن جو کوئی اطلاع تھی تزلیل ہے نائنصافی کئی آہے گوٹ ہے عبدال
1: ऐं चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ऐं डीए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीह जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।

0: जो माना असां ई वेझो आहे एंगोरजन जो सुबुह जो अलियो अचे ॾेखारे वञे वधीक बहितर आहे हिनजो इलाज
1: ट्रीटमेंट
0: फर्स्ट एड आहे
1: ॾेखारण सां ई आहे।
0: हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम।
2: वालेकुम
0: सलाम, अलहमदुल्ला। आप साहब कौन सा बात करें भैया?
2: जी जी रानीपुर से बात कर रहा हूँ, मोहम्मद रमजान
0: जी
2: से मशवरा लेने।
0: जी जी भाई सिंधी में गलायो भले।
2: अच्छा जी सर, ये थोड़ो पेशाब जो थोड़ो मसलो आए, मने मां कम कंदो आहियां जगह जो सर।
0: जी जी दादा,
2: पोइ माना पाणी मिसाल ॿ लीटर पीऊं था त पोइ माना अधु लीटर पेशाब थो हुजे।
0: सही।
2: हा जलन वग़ैरह बि न आहे, माना पेशाब माना बिल्कुलु घटि पियो हुजे।
0: पेशाब घटि थो हुजे माना?
2: जी जी।
0: पाणी घणो था पियो, पेशाब घटि थो अचे, ईअं था चओ?
2: जी जी पाणी ज़्यादा ज़्यादा। जी जी।
0: हा गर्मी में त पाणी ज़्यादा इस्तेमालु करणु घुरिजे, तव्हांखे ज़रूरत बि घणी आहे इस्तेमालु करण जी। हू तव्हांखे गुर्दे वग़ैरह जो या मसाने जो को अहिड़ो मसलो त कोन्हे या कंहिं ॿी की तकलीफ़ त न आहे?
2: को
0: बि इशू न आहे। उमिरि घणी आहे तव्हांजी?
2: 35।
0: अच्छा 65 साल, माशाल्लाह यंग आहियो। ॿुधो एफ एम ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। जी साईं डॉक्टर साहिबु।
1: जी साईं बिल्कुलु, देखे ई चवंदासीं त रूबरू ॾेखारनि त वधीक बहितरु आहे। हिकु त जेकर पंहिंजो अल्ट्रासाउंड उन्हनि जो थियल आहे त उहो खणी ऐं रूबरू ॾेखारे वञनि त ज़्यादा बहितरु हूंदो आहे। उन खां पोइ जेको आहे सो देखे इहो ॾिसंदासीं त जीअं मां खीरे वंगे जी ॻाल्हि कई त सुबुह जो नेराणे जेको आहे सो ग्रेंड करे खल समेत ऐं उहो जूस उनजो पीअनि, इनशा ताला उन सां बि काफ़ी जेको आहे सो अफ़ाको अची वेंदो आहे। ऐं पाणी ज़्यादा पीअनि, कची लस्सी करे जेको आहे सो पीअनि, या उनमें जेको आहे सो लीमे जो पाणी हूंदो आहे, लीमे जो जूस ऐं पाणी जेको आहे सो मिक्स करे ऐं वांगो जेको आहे उहो पीअनि। इनशाला ताला इहे शयूं हूंदियूं आहिनि जिन सां जेको आहे सो वधीक फस्ट एड जे हिसाब सां फ़र्क़ु पवंदो आहे। बाक़ी अदरवाइज़ जेकी डाइग्नोस जे लाइ मां ॻाल्हि कई त अल्ट्रासाउंड थियल हूंदो आहे त उन में ख़बर पवंदी आहे त किडनीज़ में छा प्रॉब्लम आहे, त उन हवाले सां जेको आहे सो बहितर इलाज थी सघंदो आहे। वॾी महिरबानी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि, चीह मेहरापुर एफ एम 94 जो ही आवाज़ तव्हांजे समाज में पहुचे पियो। कॉलनि जो सिलसिलो जारी ऐं सारी आहे। 0301-21-96-851 असांजो लाइव कॉल जो नंबर आहे। 0301-21-96-851 असांजो लाइव कॉल जो नंबर आहे। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था। कॾहिं बि तव्हांखे मायूस नाहे थियणो, का बि बीमारी लाइलाज नाहे। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु आहिनि। अस्सलामु अलैकुम। हलो, वालेकुम अस्सलाम। जी मुंहिंजो साईं, आवाज़ु कटिजे पियो तव्हांजो दादा।
3: ड्यूटी हूंदी आहे हिनमें पंहिंजो 8 कलाक ड्यूटी कंदा आहियूं रोड ते,
0: हुनजे
3: करे पंहिंजो वॉक वग़ैरह थी कान सघे, टाइम अप थी वञे।
0: 78 किलो वज़न आहे, इहो मुनासिब वज़न आहे यार। तव्हांखे अलाए छो महसूसु थिए थो? अच्छा घणी हाइट आहे तव्हांजी?
1: मिसाल ॻाल्हि जो तकलीफ़ महसूसु थिए थी त जीअं चांवर आहे उहो रूटीन में उनखे बंदि करणो आहे, थधो पाणी जेको आहे सो बंदि करणो आहे, नीम गरम पाणी सुबुह जो इस्तेमालु कनि, ग्रीन टी जेको आहे सो उन में लीमो विझी ऐं उहो इस्तेमालु करे इनशा ताला उन सां काफ़ी अफ़ाको अची वेंदो आहे। ऐं जीअं मां पहिरीं ॻाल्हि कई त जेके बि अहिड़ियूं जेके सब्जियूं वग़ैरह आहिनि उन्हनि जो इस्तेमालु ज़्यादा जेको आहे करिणो आहे, गोश्त वग़ैरह बंदि करिणो आहे। ऐं वाक जे हवाले सां ज़ाहिर आहे जेकॾहिं जेके तकलीफ़ महसूसु थिए थी त वाक हुनजे लाइ मुफ़ीद हूंदी आहे, वाक करणु तमामु ज़रूरी आहे। अदरवाइज़ हुनजी मेडिसिन्स हूंदी आहे, भलो रूबरू ॾेखारींदो त वधीक बहितरु रहंदोसि।
0: پروگرام ہے صحت کی گال چی مہراپور ایف ایم 94 جو ہی آواز اواں جے سماعت نے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ہیں جے کی صحت بابت اواں کے جان دے رہیا ہیں ہومیوپیتھک کنسلٹنٹ اے فیملی فزیشن 3 سال تجربہ رکھندڑ ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ہیں کالر لائن تے موجود ہے کال جے طرح ویندا سی دسو کتھا جو کالر ہوندو السلام علیکم
4: وعلیکم السلام سائیں کڑا آنند خوش آیو
0: دعا الحمدللہ کیسا بھی گلایا دا ہیلو
4: جی جی سائیں تاں کیر دا گلایو
0: تاں لے کے سن جو نمبر ڈائل کیو حکم کیو
4: اساں کے ڈاکٹر منظور نا گلایو
0: ہاں ڈاکٹر منظور صاحب گلایو بھی حکم کیو
4: لونے دا
0: پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود ہیں جے کی صحت بابت جان دے رہا ہیں 0301-91-8051 اساں جو لائیو کال جو نمبر ہے 0301-91-8051 تو اسانجے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا کدیں بھی اواں کے مایوس نہ تھنو کا بھی بیماری لا علاج نہ ہے جے اواں کے گردے میں پتھری پتے میں پتھری مسانے کی پتھری ان جو بغیر آپریشن کے کامیاب علاج کیا وے تو کیڈو بھی اواں کے سندن جوڑن گوڈن جو سور ہے نک کن گلو پرانو نزلو نچھو متھے سور اد متھے سور نظر کی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض چہرے جو رنگ سارو ہے فٹ فرڈیوں بارن میں قد جو نہ ودن عورتن میں وزن جو نہ ودن عورتن میں مردن کے پوشیدہ بیمارن جو کامیاب علاج کیا وے تو پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود ہیں تو کہیں بھی بیماری بابت ڈاکٹر صاحب کا معلومات وٹھی سکو تھا 0301-91-8051 تے ڈاکٹر صاحب اج کل جی گرمی جی موسم ہے جی تا کھیرے جو دس دینو ان کے علاوہ بیوں بھی جو کو بیماری پر پہلے کال جو جے طرف ہلوں بے کالر لائن تے موجود ہے السلام علیکم
5: وعلیکم السلام سر کیا حال ہے
0: دو الحمدللہ کیر پہ گلایا تھا
5: حاجی خان مری
0: حاجی خان مری حکم کیا تھا چھا پوچھن چاہندا
5: سر کوڑی کبیر ماں تو گلایا
0: جی ادا
5: ڈڑو بھارا چار مہینے جو ہے میں چا کو کام کھن کے چھڑے نہ تو
0: اچھا گھن مہینے جو ہے
5: چار مہینے جو ہے
0: اچھا چار مہینے جو ہے ڈاکٹر روبرو کھنی چوس دکھارے ونیوس ڈاکٹر صاحب علاج ڈینس روبرو ودی بہتر چھو جو نڈڑو ہے چین مہینے جو ان لیے ڈس ڈیڑھ بھی منع ایک غلطی ہوں تین کرے روبرو ودی بہتر تھی ٹھیک ہے ہاں ان شاء اللہ تعالیٰ ڈاکٹر صاحب کا دعا وٹھو فرق اچھے ٹھیک ہے اوکے ماشاء اللہ ڈاکٹر صاحب نڈڑو بار ہو چین مہینے جو ان کے کرے ادھے کے چیوسی تو بہتر ہے تو روبرو دکھارے ونو تو ودی بہتر پروگرام ہے صحت کی گال جی مہراپور ایف ایم 94 جو ہی آواز اواں سماعت میں پہنچے پی ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود ہیں جے کی صحت بابت جان دے رہا ہیں ڈاکٹر صاحب سنجا مشہور و معروف ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ اے فیملی فزیشن جے کہ اواں کے مسانے کی پتھری پتے کی پتھری گردے کی پتھری نک کی ہڈی ودھیل ہے گلے جا گدود ودھیل ہیں انہوں جو بغیر آپریشن کے کامیاب علاج کیا وے تو اواں کے گوڈن جو سور ہے جوڑن جو سور ہے اواں کے نک کی ہڈی ودھی ہے ان کی تکلیف ہے مادے جو سور ہے مادے کی السر ہے تری اواں جی ودھیل ہے یا جے کو کھاؤ تھا الٹی کرے باہر کڑو تھا یا وزن کرے تو یا اواں چاہو تھا تو گرمی میں اواں کے کا بھی شے وڑے ہی نتھی اواں صرف اے صرف ڈاکٹر منظور حسین میمن صاحب سے رابطہ کرو ان کی کلینک تے اچو الحمد للہ تمام گھنا مریض صحت یاب تھی چکا ہیں ڈاکٹر صاحب وٹ سو ڈاکٹر صاحب گال کروں پیا گرمی کا بچاؤ کے لیے آؤں چوندس تو دوستن یہ کچھ مشورہ ڈیندا ہو اگ میں بھی ڈاڈا سٹھا مشورہ ڈیندا ہو ہانے بھی کچھ مشورہ دیو تو گرمی کا پنج پان کی بچائے چھو جو ہی ب مہینہ انتہائی خراب ہوں جون اور جولائی والا مئی جون جولائی یہ گرمی کے لیے معنی خاص طور پہ کراڑو مہنگا ہے یا ننڈو بار ہے ان کے لیے زیادہ تر تکلیف پہ ہوں
1: جی سائیں بالکل ان وقت جی شروع میں گال کی تو گرمی جو جو درجہ حرارت ہے 50 ابو وجے تو پی تو ان میں کوشش یہ کرنی ہے تو ڈی جو 11 بجے کے بعد میں ویندے 3-4 بجے تھی باہر نہ نکلجے تو بہتر ہے کہ تھدی چھاؤ میں جو سو مو کم کرے زمانہ ہے ہلن بھی ہے لیکن احتیاط جو ہے سو तमामु ज़रूरी हूंदो आहे ऐं उन खां पोइ जे